0: वो बोले, क्या तुम ही यूसुफ हो? उन्होंने कहा, हाँ मैं ही यूसुफ हूँ। और बिन्यामीन की तरफ इशारा करके कहने लगे, ये मेरा भाई है। खुदा ने हम पर बड़ा एहसान किया है, जो शख्स खुदा से डरता और सब्र करता है तो खुदा नेकुकारों का अज्र जाया नहीं करता।
1: قالوا تالله لقد آثرك الله علينا وإن كنا لخاطئين
0: وہ بولے خدا کی قسم خدا نے تم کو ہم پر فضیلت بخشی ہے اور بے شک ہم خطا کار تھے
1: قال لا تثريب عليكم اليوم يغفر الله لكم وهو أرحم الراحمين
0: یوسف نے کہا کہ آج کے دن سے تم پر کچھ عتاب و ملامت نہیں ہے خدا تم کو معاف کرے اور وہ بہت رحم کرنے والا ہے
1: اذهب

0: और लोगों को उस दिन से आगाह कर दो जब उन पर अजाब आ जाएगा, तब जालिम लोग कहेंगे कि ऐ हमारे परवरदिगार, हमें थोड़ी सी मुद्दत मोहलत अता कर ताकि हम तेरी दावत तौहीद कबूल करें और तेरे पैगंबरों के पीछे चलें। तो जवाब मिलेगा, क्या तुम पहले कस्में नहीं खाया करते थे कि तुमको इस हाल से जिसमें तुम हो जवाल और कयामत को हिसाब आमाल नहीं होगा।
1: وَسَكَنْتُمْ فِي مَسَاكِنِ الَّذِينَ ظَلَمُوا أَنفُسَهُمْ وَتَبَيَّنَ لَكُمْ كَيْفَ فَعَلْنَا بِهِمْ وَضَرَبْنَا لَكُمُ الْأَمْثَالَ
0: اور جو لوگ اپنے آپ پر ظلم کرتے تھے تم ان کے مکانوں میں رہتے تھے اور تم پر ظاہر ہو چکا تھا کہ ہم نے ان لوگوں کے ساتھ کس طرح کا معاملہ کیا تھا اور تمہارے سمجھانے کے لیے مثالیں بیان کر دی تھیں۔